0: लिखे नहीं थे, तो उन्होंने बोला कि बेटा आज मैं ये पेपर अपनी कबड़ में रखता हूँ, आज का दिन तू देख और आज से पूरा एक साल बाद मैं तुझे खुद से पढ़ के दिखाऊंगा।
1: अच्छा?
0: मैं पढ़ना स्टार्ट करूंगा।
1: क्या बात।
0: और आज वो हमारे साथ नहीं है, बट वो चीज सच हुई। एक साल बाद उन्होंने वो खुद से पेपर मुझे पढ़ के सुनाया। उस दिन मैंने सोच लिया कि अगर मैं 67 ईयर की एज में दादाजी को इंस्पायर कर सकती हूँ पढ़ने के लिए, तो फिर अब तो मैं हॉकी नहीं छोड़ूंगी, अब तो मैं गिव अप नहीं करूंगी। क्या पता और कितनी लड़कियों को मैं इंस्पायर कर सकती हूँ।
1: बिल्कुल ठीक। और उसके बाद सविता ने जो काम शुरू किया, इंस्पिरेशन बहुत बहुत ज्यादा लड़कियों को मिल पाई, क्योंकि ये एक वॉल की तरह जो खड़ी होती है गोल के आगे, सविता वो वाकई एक उदाहरण पेश करता है। लेकिन खासकर उन इंस्टांसेस की बात बताएं जब आपने जापान के गोल रोके, जब आपने ऑस्ट्रेलिया के इतने 9-9 गोल रोक डाले, उस समय किस तरीके का उत्साह था टीम के अंदर, उस समय किस तरीके का ऑडियंस का रिएक्शन था और आप उस समय क्या महसूस कर रहे थे?
0: सबसे बड़ी बात थी कि मुझे एज ए डिफेंडर से गोलकीपर आना, मैंने उस चीज को बहुत इंजॉय किया, क्योंकि मुझे हेलमेट के अंदर बहुत कॉन्फिडेंस फील होता है। मुझे मैं कैमरे से या पब्लिक प्लेस से काफी दूर रहती थी, बट ग्राउंड में मेरे को लगता था कि मैंने हेलमेट पहन रखा है, अब मैं किसी को नहीं दिख रही हूँ। तो वो चीजें मुझे बहुत मोटिवेट करती थी। और जापान के मैच की जो आप बात कर रहे हैं, वो रियो ओलंपिक के लिए क्वालिफिकेशन था, और हमारी टीम में एक ही बात होती थी उस टाइम पे कि हमारी टीम ने कभी भी ओलंपिक के लिए क्वालिफाई नहीं किया है। 1980 में बुलाया था, बट वो एक इन्विटेशन था, है ना, टीम ने क्वालिफाई नहीं किया। तो वो मुझे था कि मैं गोलकीपर हूँ और गोलकीपर के ऊपर बहुत गेम डिपेंड होता है, तो शायद मुझे कुछ उस चीज के बारे में सोचना चाहिए कि मैं अपनी टीम को और कितना कंट्रीब्यूट कर सकती हूँ। तो काफी अच्छा मैच था वो, मुझे आज भी याद है। और उस 1.5 ईयर हुआ था उस टाइम मुझे बीइंग ए फर्स्ट गोलकीपर, प्रेशर सिचुएशन था, बट जब जब एक सेव करते हैं और पता है कि एक स्टेप क्लोज जा रहे हैं, तो बहुत अच्छा भी लगता है और नेक्स्ट मोमेंट के लिए नर्वसनेस भी होती है कि अभी और गलती ना हो जाए, अभी और गलती ना हो जाए। तो जैसे ही पता चला कि हमने रियो ओलंपिक के लिए क्वालिफाई किया है, और उसके बाद में रियो ओलंपिक्स में मेरी और मेरी टीम दोनों की ही परफॉर्मेंस उतनी अच्छी नहीं थी, घर पे आई अगेन पापा के साथ सब कुछ डिस्कस किया कि मैं उतनी खुश नहीं हूं अपनी परफॉर्मेंस से, तो पापा ने बोला बेटा पहला ओलंपिक्स था, कोई बात नहीं, एक्सपीरियंस आएगा तो बाद में और अच्छा होगा। उसके बाद में मैंने सोचा कि मुझे हॉकी ने बहुत कुछ दिया है, बट मुझे लगता है कि मुझे अपनी टीम के लिए और भी बहुत कुछ करना है। तो मैं डायरी लिखती हूँ नॉर्मली, तो मैंने फिर उस सारी चीजें उसमें लिखा कि मुझे नेक्स्ट ओलंपिक खेलना है और अपने आप को और डे बाय डे बेटर बनाना है, ताकि मैं टीम की अच्छी परफॉर्मेंस में अपना और योगदान दे सकूं। बस मैम, बहुत गोलकीपर की नॉर्मली लोगों को शायद लगता है कि गोलकीपर का सिर्फ मैच खेलना तो आसान है, क्योंकि बाकी प्लेयर्स भागते हैं, गोलकीपर सिर्फ 60 मिनट खड़े रहते हैं। गोलकीपर्स के बहुत सेशंस एक्स्ट्रा होते हैं, बाकी टीम से ज्यादा एक्स्ट्रा ट्रेनिंग करते हैं, हमें ड्रैग फ्लिक रोकना है, शूट आउट रोकना है, और बाकी जो भी फुटवर्क की बहुत एक्सरसाइज करनी होती है। तो वो मैंने अपनी रूटीन में ज्यादा एक्स्ट्रा एड की, और कोचेज से हेल्प लेती थी उस चीज में कि मुझे बताओ कि बेटर परफॉर्म करना है तो उसके लिए मुझे क्या करना होगा। उसके बाद टोक्यो ओलंपिक्स आता है, और जब हमारे साथ ऑस्ट्रेलिया का क्वार्टर फाइनल था, सभी को यही, हमें जो मैसेज मिल रहे थे सभी यही था कि ऑस्ट्रेलिया ने तो अपने पूल में टॉप किया है और इंडिया अपने पूल में लास्ट आया। और एक अच्छी बात ऑस्ट्रेलिया के लिए ये था कि ओपोनेंट के ऊपर प्रेशर आने के लिए कि ऑस्ट्रेलिया ने अपने पूल मैचेस में एक भी गोल कंसीड नहीं किया है। जैसे मैच से पहले वाले दिन पापा से बात होती है, तो पापा बोल रहे कि बेटा ऑस्ट्रेलिया के साथ है, काफी टफ ओपोनेंट है, बट कोई बात नहीं, तुम अपनी तरफ से, वो एक मैच खेलने के बाद रिग्रेट नहीं रहना चाहिए। मैंने पापा को बोला पापा आप टेंशन मत लो, हम जीतेंगे। मेरे पापा भी अगर आप बात करोगे वो जरूर ये चीज को मेंशन करें। अपने आप से ऐसे कॉन्फिडेंस था क्योंकि हमारे एज ए टीम हमने बहुत काम किया था। तो ऑस्ट्रेलिया के साथ मैच था और काफी टीम अच्छा खेल रही थी, मेरा भी अच्छा चल रहा था, और लास्ट क्वार्टर, क्योंकि ऑस्ट्रेलिया को कहीं ना कहीं ये लग रहा था कि 1-0 वो डाउन थे, बट उनको वो एक बॉडी लैंग्वेज जो देखते हैं ना, क्योंकि हाफ टाइम हुआ वो हंसते हुए आ रहे हैं, क्वार्टर टाइम हुआ हंसते हुए वापिस आ रहे हैं, अदरवाइज ओलंपिक्स का मैच है, हार रहे हैं, तो कोई भी उस टाइम पे उनको एक था कि शायद हम
1: साइकोलॉजिकल गेम्स भी खेली जाती हैं,
0: दैट आल्सो डेफिनेटली, बट थोड़ा ये उनको था कि हम निकाल लेंगे, गोल निकल जाएगा, हमें भी हमारी टीम पे कॉन्फिडेंस था। तो हमने यही बात किया कि आज के मैच में डू और डाई, और एक एक मिनट एक एक सेकंड इम्पोर्टेंट है। और लास्ट क्वार्टर में, उससे पहले 2 पेनल्टी कॉर्नर मिले थे, लास्ट क्वार्टर में 7 पेनल्टी कॉर्नर मिले, और मेरे साथ साथ, ऐसा नहीं है कि मैंने अकेले ने रोका, मेरे साथ मेरे दूसरे डिफेंडर भी थे, तो एज ए टीम हमने वो मैच जीता।
1: आपके जैसे खिलाड़ी हैं जिनकी वजह से हॉकी लोगों के बीच में पॉपुलर हो पाई है, और मतलब आप इकलौती ऐसी खिलाड़ी हैं अभी जिनको 3 बार लगातार एफआईएफ की ओर से बेस्ट गोलकीपर ऑफ द ईयर का अवार्ड मिला है, जो वाकई सराहनीय है। सविता, आप तो कैप्टन کیپٹن بھی رہی ہیں نا, آپ نے اتنے سارے گول کیپر کے طور پر جو حاصل کیا, کیپٹن جب بنی تھی تو کچھ پریشر محسوس ہوتا تھا کہ آپ؟
0: ڈیفینیٹلی, کیونکہ وہ گول کیپر اپنے آپ میں ایک ریسپانسبل جاب ہے, بٹ اس کے ساتھ بینگ اے کیپٹن اور زیادہ ریسپانسبلٹی ایڈ ہوتی ہے, تو پریشر ہوتا ہے کیونکہ وہاں پہ صرف آپ اپنی پرفارمنس کے لیے ریسپانسبل نہیں ہو, پوری ٹیم کے لیے ہے, تو آف کورس کیپٹن از اے
1: بہت ریسپانسبل اور پریشر والی جاب ہے. اچھا, ہم نے ہمیشہ آپ کو جیسے اس طرح کے ٹریک سوٹس میں ہی دیکھا ہے, کھیلتے ہوئے بھی, ابھی بھی آپ ہمارے ساتھ اسی طرح سے ہیں. ان ٹریک سوٹ کے پیچھے کی سویتا کیا ایسی بھی ہے جو بندی لگاتی ہے, چوڑیا پہنتی ہے, عام لڑکیوں کی طرح سجتی ہے, پسند کرتی ہے؟
0: نو میم, میں بہت ہی سمپل رہنا پسند کرتی ہوں, اور بچپن میں مجھے ممی بتاتے ہیں کہ میں چھوٹی تھی تب تھا مجھے, بٹ ففتھ سکس کلاس تک تھا کہ کچھ گاؤں میں جاتے تھے, بینگلس لیتے تھے اور پائل لیتے تھے, بٹ میں نے صرف لے کے رکھی ہے, پہنا کبھی بھی نہیں ہے. اور آج کے ٹائم پہ یہ ہے کہ مجھے اگر کوئی بولتا ہے کہ میک اپ کرنا ہے تو اٹس میک می اسٹریس, کہ مجھے اتنا پسند ہے, مجھے سمپل رہنا زیادہ پسند ہے.
1: زیادہ پسند کرتی ہیں. لیکن ہیلمیٹ کے پیچھے جب وہ چھپی ہوتی ہیں, ان کے باہر نکل کر جو سویتا سامنے آتی ہے, اس سویتا کے بارے میں ایسی کیا باتیں ہیں جو ایک ہاکی پلیئر سے ہٹ کر لوگوں کو جاننی ہوتی ہیں؟
0: ہاکی سے باہر ایسا زیادہ کچھ ہے نہیں, بٹ ہاں کہ ہاکی نے مجھے کانفیڈینٹ بنایا ہے, بنا ہیلمیٹ کے بھی آج مجھے وہ کانفیڈینس فیل ہوتا ہے. میں اس دن کا شکر گزار کرتی ہوں کہ میرے پیرنٹس کی وجہ سے میں نے اپنی ہاکی جرنی کو کنٹینیو رکھا.
1: ویسے آپ جب چھوٹی تھی اس وقت آپ کے پریکٹسز کے لیے جانا کرنا, اور ہریانہ جیسے راجیہ جہاں پر ہم دیکھتے تھے کہ لڑکیوں کو لے کر اس وقت تو آنکڑے اور بھی لینگک انوپات کے حساب سے بہت اچھے نہیں تھے, ایسے میں آپ کو جب ٹریننگ کے لیے جانا ہوتا تھا, کرنا ہوتا تھا, تب کیا کیا مشکلیں آتی تھی آپ؟
0: 2011 کی بات ہے, اس ٹائم ہمیں جو سب سے زیادہ ڈیفیکلٹی آتی تھی ٹرانسپورٹ کی, بہت دقت ہوتی تھی. تو میں دلی میں ہی تھی, بینگلور سے میں دلی آئی تھی اور بس اسٹینڈ پہ تھی میں, کیونکہ اس ٹائم ٹیکسی فلائٹ یہ سب اتنا نہیں ہوتا تھا, ٹرین سے آتے تھے اور یہاں سے آگے روڈ ویز سے جاتے تھے. مڈل کلاس فیملی سے تھی, تو میں بہت بار ایسا ہوتا تھا کہ پاپا کو میں بتانا بھی نہیں چاہتی تھی, کیونکہ ادر وائز وہ لینے آئیں گے, پھر پیسہ لگے گا, خرچہ ہوگا. میں دلی بس اسٹینڈ پہ تھی, میرے پاس گول کیپر بیگ تھا اور میں آلموسٹ ڈیڑھ سے دو گھنٹے کھڑی تھی, کوئی مجھے بس میں چڑھا نہیں رہا تھا کیونکہ اتنا بڑا بیگ ہے, دیکھے سب کی بیگ رکھے گی اتنی جگہ پہ دو سواری اور بیٹھ جائیں گے. میرا گلا بھرایا تھا, میں نے کنڈکٹر سے ریکویسٹ کیا کہ میں دو گھنٹے سے ویٹ کر رہی ہوں, پلیز مجھے بس میں بٹھاؤ. تو انہوں نے بولا اتنا بڑا بیگ اور پاس میں جو لوگ کھڑے مزاق کر رہے تھے, لگ رہا ہے چھوڑ کے جا رہی ہے. تو وہ چیزیں مجھے اندر سے ویک کر رہی تھی, اٹس ناٹ کہ مجھے غصہ آ رہا تھا, مجھے ویک کر رہی تھی, مجھے لگ رہا تھا کہ میں کیوں کھیل رہی ہوں. اور اس کے بعد میں زیادہ خراب تب ہوا جب میں نے کنڈکٹر سے ریکویسٹ کیا, انہوں نے بولا کہ نہیں, ہم آپ کو بس میں نہیں بٹھائیں گے, یا تو آپ کو دو پیسنجر کی ٹکٹ خریدنی پڑے گی. جی, اور 250 مجھے یاد ہے 250 روپیز کی ایک ٹکٹ ہوتی تھی, اور میں نے کہا نہیں, 500 روپیز تو ایکسٹرا, وہ پیسے تو میں بچا سکتی ہوں. میں نے کہا نہیں. تو پھر بولتے آپ اوپر رکھ دو بس کے اوپر, چھت پہ رکھ دو. میں نے بولا اتنا بڑا بیگ لے کے میں اکیلی کیسے جاؤں گی, آپ بول دو, آپ کسی کی ہیلپ کے لیے مجھے بولو. تو میں اس بس میں نہیں چڑھی اور میں نے پاپا کو روتے ہوئے فون کیا کہ پاپا مجھے نہیں کھیلنا ہے, مجھے ہاکی چھوڑنی ہے, کیونکہ ایسے تو میں نہیں کھیل پاؤں گی, کہ مجھے بہت خراب لگا آج ایسے سے ہوا. تو پاپا نے بولا کہ بیٹا آج کا دن کیسے بھی نکال لے, چاہے مجھے سیکنڈ ہینڈ گاڑی لینی پڑے, پر میں تجھے اس وجہ سے تو ہاکی نہیں چھوڑنے دوں گا. پیرنٹس کی سپورٹ کیا ہوتی ہے وہ میرے سے زیادہ کوئی نہیں جان سکتا, کیونکہ سب ایکسپینسو اٹھانا. اور میں انڈیا ٹیم میں 2008 میں آئی تھی اور 18 تک میرے پاس جاب نہیں تھی. تو بٹ کبھی بھی پاپا نے کبھی ریلائز نہیں ہونے دیا کہ میری بیٹی کے پاس جاب نہیں ہے. مما تھوڑی ٹینشن لیتی تھی کیونکہ ممی کو تھوڑا سا یہ تھا کہ کیا پتا کب انجری ہو جائے. تو یہ ٹائم تھے جہاں پہ لگتا تھا کہ میں اپنے ماں باپ کو جو خوشی دینا چاہتی ہوں وہ ابھی بھی ادھوری ہے, بٹ
1: اور ان کی خوشی کے لیے آپ لگی رہی ہیں.
0: جی,
1: لگی. یہ جو آپ نے لوگوں کی بات کی, لوگ ایسے کمنٹ کرتے تھے, سب کرتے تھے, جب آپ نے کھیلنا شروع کیا تب بھی تو آپ کو کمنٹ سننے کو خوب ملتے ہوں گے؟
0: بالکل, بٹ میں اس چیز میں بہت لکی ہوں کہ میرے کو یہ چیزیں بعد میں, جب میں نے آلموسٹ انڈیا ٹیم میں آنے کے بھی 3-4 سال ہو چکے تھے, تب مجھے ممی نے بتانا سٹارٹ کیا.
1: کیا بولتے تھے مما, کیا بتاتے تھے؟
0: یہی کہ مطلب ہائٹ لمبی ہے تو کیوں شارٹس پہننا, کیوں جینس پہننا, اور گھر سے باہر بھیجنا وہ بھی تو سیف نہیں ہے, کل کو اپنی مرضی سے شادی کروائے گی, یہ سب چیزیں تھی جہاں. اور بٹ میرے پاپا نے بولا کہ ہمارا ڈیسیزن ہے, ہماری بچی ہے, ہم دیکھیں گے کیا کرنا ہے. تو وہ مجھے بہت بعد میں خوشی ہوتی تھی کہ کتنے اچھی چیزیں, کہ وہ چیزیں مجھے پتا نہیں چلنے دی.
1: آپ کے مما پاپا کا سپورٹ بہت زیادہ رہا, جس کی وجہ سے آپ یہاں پر آج پہنچی ہیں. آئی ایم شیور بہت ہی ایسے ہریانہ کے بھی پریوار ہوں گے, بیٹیاں ہوں گی, جو آج آپ کو دیکھ کر بہت پریرنا لے رہی ہیں. چلیے یہاں پر ایک ریپڈ فائر کریں گے سویتا کے ساتھ. پینلٹی شوٹ آؤٹ یا پبلک اسپیکنگ, کس سے زیادہ نروس ہوتی ہیں آپ؟
0: پبلک اسپیکنگ.
1: اچھا, ایک اسٹرائکر دنیا کا جس کو آپ کو لگتا ہے کہ سب سے زیادہ الرٹ رہتی ہے آپ اس کے خلاف؟
0: ڈریگ فلیکر ہے نیدرلینڈ سے, یہ بھی جینسن.
1: اوکے, اگر آپ ہاکی پلیئر نہیں ہوتی تو کیا ہوتی؟
0: ڈاکٹر.
1: ڈاکٹر, آپ ڈاکٹر بننا چاہتے ہیں؟
0: پاپا کا سپنا تھا, کیونکہ میرے پاپا فارم فارماسسٹ ہیں, تو انہوں نے کسی وجہ سے, کیونکہ پیسوں کی کمی کی وجہ سے اپنی اسٹڈی کو روکنا پڑا. پاپا نے بولا میری بیٹی کو میں ڈاکٹر بناؤں گا.
1: ایک ٹیم میٹ جو آپ کو کتنا ہی ٹینس مومنٹ ہو ہنسا سکتا ہے,
0: نیہا گوئل, شی از ویری فنی.
1: اچھا کیا